0: جی سامعین، تو اس کے ساتھ لیتے ہیں نشریات کا تیسرا اور آخری وقفہ. وقفے کے بعد جب ہم لوٹیں گے تو ہم مل کر یہ جانیں گے کہ کھیلوں کی دنیا میں کیا کچھ ہو رہا ہے. تو ایس بی ایس اردو کے ساتھ رہیے، ہم ابھی حاضر ہوتے ہیں.
1: ماہر استاد شاگردوں کو آگے بڑھانے کے لیے نت نئے طریقے ڈھونڈتے ہیں. ایس بی ایس لرن پر اساتذہ کے لیے نصاب کے مطابق پڑھائی کا وسیع ذخیرہ موجود ہے. sbs.com.au/learn پر جائیے. این آئی ٹی وی کے ذریعے ان مسائل سے آگاہی حاصل کیجیے جو ایب اوریجنل اور ٹورس اسٹریٹ آئی لینڈرز افراد کے لیے اہم ہیں. این آئی ٹی وی چینل 34 پر یا ایس بی ایس آن ڈیمانڈ پر دیکھیے. آسٹریلیا ایکسپلینڈ نئے تارکین وطن کو رہائش، صحت، روزگار اور دیگر موضوعات پر معلومات فراہم کرتا ہے. sbs.com.au/australiaexplained پر جائیے. ایس بی ایس ورلڈ نیوز، فوری خبریں، آسٹریلین اور عالمی کہانیاں جو آپ کے لیے اہم ہیں. ایس بی ایس ورلڈ نیوز روزانہ شام 6:30 بجے ایس بی ایس ٹی وی پر یا کسی بھی وقت ایس بی ایس آن ڈیمانڈ پر.
0: سنیے منفرد کہانیاں کسی بھی موبائل ڈیوائس سے. مفت وزٹ کیجیے sbs.com.au/urdu یا ابھی ڈاؤن لوڈ کریں ایس بی ایس آڈیو ایپ. ایس بی ایس آڈیو ایپ آج ہی ڈاؤن لوڈ کیجیے اور اپنے پسندیدہ تمام پروگرام سنیے. گوگل پلے یا ایپ اسٹور سے ایس بی ایس آڈیو ایپ مفت حاصل کریں. خوش آمدید سامعین، ایس بی ایس اردو کی براہ راست نشریات آپ سن رہے ہیں ایس بی ایس ساؤتھ ایشین پر. اور نشریات کے اس حصے میں میں وردہ وقار آپ کو ایک مرتبہ پھر خوش آمدید کہہ چکی ہوں. اور اب میں آپ کو لے چلوں گی کھیلوں کی دنیا میں، جہاں ہم مل کر جانیں گے کہ کیسے دو پاکستانی خواتین سیلنگ کے میدان میں پاکستانیوں کے لیے راہ ہموار کر رہی ہیں. اس کے علاوہ کرکٹ کے میدان کی ہلچل اور کراٹے کی دنیا کا احوال بھی ایس بی ایس اردو کے سامعین کے لیے لائے ہیں حافظ محمد بلال کھیلوں کی رپورٹ میں. مل کر سنتے ہیں.
1: یقینی بنائیے کہ آپ کو صرف وہ خبریں نہ ملیں جو سوشل میڈیا فیڈ آپ تک پہنچانا چاہتا ہے، بلکہ آپ کو خبروں کے ہر زاویے کا علم ہو. ہماری تمام خبریں اور کہانیاں جاننے کے لیے آج ہی اپنے ویب براؤزر پر ایس بی ایس اردو کی ویب سائٹ کو بک مارک کریں sbs.com.au/urdu. آپ ایس بی ایس اردو کے ساتھ ہیں.
2: ایس بی ایس اردو کے لیے میں ہوں حافظ محمد بلال. آج کھیلوں کی خبروں کا آغاز کریں گے کرکٹ آسٹریلیا کے دورے پاکستان سے. جی سامعین، کرکٹ آسٹریلیا نے نوجوان اور نئے کھلاڑیوں پر مشتمل اسکواڈ کے ساتھ رواں ماہ پاکستان کا دورہ کرے گا. الیکس کیری، کیمرون گرین، مارنس لبوشن اور ایڈم زمپا میں دیگر اہم کھلاڑی شامل. اس کے علاوہ رائلی میریڈتھ اور بلی سٹین لیک بھی ٹیم میں واپسی ہوئی ہے، جبکہ پیٹ کمنز، مچل سٹاک اور جوش ہیزل ووڈ کو آرام دیا گیا ہے. ون ڈے میچز 30 مئی کو راولپنڈی جبکہ 2 اور 4 جون کو لاہور میں کھیلے جائیں گے. اب بات کریں گے بنگلہ دیش نے پاکستان کو ایک اور ٹیسٹ میں ہرا دیا. جی سامعین، ڈھاکہ میں پہلے ٹیسٹ میچ میں بنگلہ دیش نے پاکستان کو 104 رن سے شکست دی. کپتان شاہ مسعود نے کہا کہ کسی پر الزام نہیں لگاؤں گا، شکست کی ذمہ داری خود لوں گا، بطور کپتان کوشش کرتا ہوں چیزوں کو بہتر کروں. انہوں نے کہا کہ بنگلہ دیش کے نجم الحسن، شانتو اور مومن الحق نے اچھا کھیل پیش کیا. ہمیں لگتا ہے کہ مومن الحق اور شانتو کی پارٹنرشپ کی وجہ سے میچ ہاتھ سے نکل گیا. آئیے آپ کو کپتان شان مسعود کی گفتگو سناتے ہیں.
3: ٹیسٹ کرکٹ میں کافی چیزیں جو ہمیں بہتر کرنی پڑیں گی. میں کبھی بھی کسی پہ بلیم گیم نہیں کھیلوں گا، میں رسپانسبلٹی خود ایکسیپٹ کروں گا، لیکن میری ہمیشہ یہ کوشش ہے کہ ہم ایز اے ٹیسٹ ٹیم کیا چیزیں اچھی کر رہے ہیں، کیا چیزیں بہتر کر سکتے ہیں اور کیا چیزیں ہمیں مزید بہتر کرنی ہیں ایک اچھی ٹیسٹ ٹیم بننے کی. اگر میرے آپ انٹینشنز کا پوچھیں، میرے پیور انٹینشنز اسی طرف ہیں، چاہے وہ ٹیم سلیکشن ہو، چاہے وہ کھیلنا ہو، چاہے وہ اپنی بیٹنگ پوزیشن ہو، چاہے وہ کوئی بھی ٹیم ریلیٹڈ کوئی چیز ہو. تو اس میں سب سے بڑی جو بات ہے وہ پاکستان ٹیم کس طریقے سے بہتر ہو سکتی ہے. جیسے میں نے آپ کو پہلے بھی بولا کہ ٹیسٹ کرکٹ آپ کا بیسٹ مانگتی ہے. ٹیسٹ کرکٹ میں آپ کبھی بھی کسی ویکر اپوزیشن سے نہیں کھیلتے. टेस्ट क्रिकेट एक ऐसी चीज़ है जिसमें बेस्ट वर्सेस बेस्ट होता है, और जहाँ भी आप मिस्टेक्स करेंगे उन मिस्टेक्स आपको मिस्टेक्स का मार्जिन नहीं मिलेगा. 100% आई थॉट एज अ बॉलिंग यूनिट आई नेवर लाइक इट्स एट द एंड ऑफ द डे इट्स अ टीम एफर्ट सो आई नेवर से दैट द बॉलिंग वेंट रॉन्ग और द बैटिंग वेंट रॉन्ग बट एज अ बॉलिंग यूनिट एज अ टीम वी फेल दैट ट्वाइस वी बोल्ड रियली वेल इन दीज इन द फर्स्ट आवर. We got two early wickets, and that's what you want. You want the middle order to face the harder ball conditions where the bowlers are on top. And twice, I think you have to give credit to Shanto and Mominal for batting well. But as a bowling unit, that's where we'll feel that we let the game slip away.
2: अब बात करेंगे जर्मनी में पाकिस्तानी कराटे फाइटर राजा रेहान ने गोल्ड मेडल जीत लिया. जी सामिन, पाकिस्तानी नौजवान कराटे फाइटर राजा रेहान ने जर्मनी में होने वाले मरूफ इवेंट में शानदार कारकर्दगी दिखाते हुए गोल्ड मेडल अपने नाम कर लिया. राजा रेहान ने पहली फाइट में एंगो शेफर को 6-0, सेमीफाइनल में मार्सल कोच को 1-0, जबकि फाइनल में तैमूर मानिफ को 9-0 से शिकस्त देकर इवेंट जीत लिया. इनके ये कामयाबी ना सिर्फ मेहनत और लगन का सबूत है बल्कि बैरूने मुल्क पाकिस्तान का नाम भी रोशन कर रही है. SBS से खसूसी गुफ्तगु में क्या कहा आपको सुनाते हैं.
4: मैंने 2024 में जर्मन नेशनल चैंपियन बनने का टाइटल अपने नाम किया. उसके अलावा यूरोपियन चैंपियनशिप में मैंने जर्मनी के लिए सिल्वर मेडल हासिल किया. इसके अलावा भी मैं बहुत सारे टाइटल अपने नाम कर चुका हूँ, और हाल ही में होने वाली इंटरनेशनल चैम्पियनशिप जो कि जर्मनी में मुनक़द हुई उसमें मैंने गोल्ड मेडल हासिल किया. ये जितनी भी मेरी कामयाबियाँ हैं इसका मैं क्रेडिट देना चाहूँगा अपने तमाम कोचेस को, ख़ास तौर पर मेरी वाइफ जो कि मेरी कोच भी हैं. उन्होंने मेरे पे बहुत मेहनत की क्योंकि मेरी फिजिक से लेके मेरी सारी चीज़ों को वही देखती हैं, और उसके अलावा मेरे वालदैन जिनकी दुआएँ हमेशा मेरे साथ रहती हैं. तो अब मेरा जो टारगेट है वो ये है कि 2026 में अगेन अपने टाइटल को वापस लेना, और उसके अलावा जितनी भी चैम्पियनशिप्स आ रही हैं इंटरनेशनल उसके लिए मैं अपने आप को प्रिपेयर करना मेरा टारगेट है. और मैं उम्मीद करता हूं कि मैं ये टाइटल अपने नाम करके ना कि सिर्फ जर्मनी का बल्कि पाकिस्तान का भी नाम रोशन करूंगा.
2: अब आखिर में बात करेंगे सेलिंग में पाकिस्तान की दो खवातीन ने नई तारीख रकम कर दी. जी सामिन, पहली बार पाकिस्तान की दो सेलर्स जोया असद अली और महनाज जमील ने इंटरनेशनल सेलिंग जजेस कोर्स कामयाबी से मुकम्मल कर लिया. दोनों ने थाईलैंड में होने वाले वर्ल्ड सेलिंग के इंटरनेशनल सेमिनार में शिरकत की और बाद हज़ार इम्तहान में शानदार नंबर्स के साथ कामयाबी हासिल की. अब दोनों को आइंदा 4 साल में 3 इंटरनेशनल इवेंट्स में शिरकत भी करना होगी. SBS से खसूसी गुफ्तगु में दोनों ने अपने तजर्बात और खुशी का इजहार किया.
5: ये जो इंटरनेशनल जजिंग सेमिनार में मैंने एग्ज़ाम पास किया है, काफ़ी मुश्किल एग्ज़ाम होता है. मुख्तलिफ तरह के इसमें 4 सेक्शंस होते हैं और चारों सेक्शन में आपको पास होने के लिए 80% से अबव लेने होते हैं. सपोर्ट जो है वो बहुत सारे लोगों की है. इस तरह का काम अकेले बिल्कुल नहीं हो सकता. सबसे बड़े मेरे सपोर्टर जो मेरे जिन्होंने मुझे सेलिंग सिखाई भी, जो मेरे कोच भी थे, कैप्टन अब्दुलरहमान अरशद, और वो पाकिस्तान के वाहिद इंटरनेशनल रेस ऑफिसर हैं. बाकी ये कि जब मैं इवेंट्स में जाती हूँ बाहर मुख्तलिफ ममालिक में, एक बहुत अच्छी फीलिंग होती है कि आप अपने मुल्क को रिप्रेजेंट कर रहे हैं. और जब वहाँ मुख्तलिफ इन मुल्कों के झंडों के साथ जब पाकिस्तान का झंडा लगाया जाता है इस वजह से कि पाकिस्तान की एक ऑफिशियल उस जूरी में है, तो बहुत अच्छी फीलिंग होती है, बहुत फ़ख्र होता है. बस वो बयान नहीं कर सकती मैं फीलिंग कि वो कैसी होती है. तो मेरी बस यही कोशिश है कि इंशाल्लाह मैं जल्द से जल्द अपने ये मराहिल कंप्लीट करके इंटरनेशनल जज बनूं.
6: पाकिस्तान की नुमाइंदगी करके मुझे बहुत ही अच्छा लगता है, मुझे बहुत खुशी होती है, क्योंकि मेरा ये क्वालिफिकेशन लेने का मकसद ही ये था कि मैं पाकिस्तान की सीलिंग कम्युनिटी के काम आऊँ. पाकिस्तान में जब कोई और जज है ही नहीं तो फिर हमें अपने बड़े कॉम्पिटिशन्स के लिए बाहर से जजेस को बुलाना पड़ता है. अगर हमारा कोई रूल्स के लिहाज से कोई हमारा सवाल हो तो हमें काफ़ी मुश्किलात का सामना करना पड़ता है. उसका जवाब ढूंढने के लिए हमें काफ़ी सारे लोगों से जा के पूछना पड़ता है. तो मेरा मकसद यही था कि पाकिस्तान की सेलिंग कम्युनिटी के लिए थोड़ी और आसानियां पैदा करने के लिए, और मुझे बहुत खुशी है कि मैं ये कर पा रही हूँ.
2: ایس بی ایس اردو کے لیے میں ہوں حافظ محمد بلال.
1: لائک کیجیے, شیئر کیجیے, تبصرہ کیجیے. فیس بک پر ایس بی ایس اردو فالو کیجیے.
0: جی سامعین, اسپورٹس رپورٹ آپ نے سنی اور ہم نے یہ جانا کہ کھیلوں کے میدان میں کیا ہو رہا ہے. یہاں یہ یاد دہانی ضروری ہے کہ ایس بی ایس اردو کی براہ راست نشریات ہر بدھ اور جمعے کو آسٹریلین مشرقی وقت کے مطابق سپہر 3 بجے ایس بی ایس ساؤتھ ایشین پر نشر ہوتی ہے. بدھ کا پروگرام ایس بی ایس 2 پر شام 6 بجے اور جمعے کا پروگرام ایس بی ایس 2 پر اتوار کو شام 6 بجے نشر مقرر کے طور پر پیش کیا جاتا ہے. اگر آپ یہ پروگرام شام کو ایس بی ایس 2 پر سن رہے ہیں تو کچھ خبریں تبدیل ہو سکتی ہیں. تازہ معلومات کے لیے sbs.com.au/urdu پر جائیے. اس کے علاوہ ایس بی ایس اردو انسٹاگرام, فیس بک اور یوٹیوب پر بھی موجود ہے. آپ کچھ طویل دورانیے کی ویڈیوز ہیں جو یوٹیوب پر دیکھ سکتے ہیں. فیس بک پر آپ سن سکتے ہیں اپنی پسند کی منفرد کہانیاں اور روزانہ کی خبریں بھی, جبکہ انسٹاگرام پر آپ ایس بی ایس اردو کے پیج پر جا کر اپنی پسندیدہ سیلیبریٹیز کے انٹرویوز سن سکتے ہیں, انفلوئنسرز کے انٹرویوز سن سکتے ہیں اور کیا کچھ ایس بی ایس میں ہو رہا ہے اس حوالے سے بھی اپڈیٹس آپ کو وہیں مل سکتی ہیں. اس کے علاوہ اگر آپ یہ چاہتے ہیں کہ ہمیں پیغام بھیجیں اور ہمیں یہ بتائیں کہ نشریات میں ہم کیسی موسیقی شامل کریں, یا وہ کون سے موضوعات ہیں جن کا ہم احاطہ کریں, یا وہ کون سی منفرد کہانیاں ہیں جو آپ سننا چاہتے ہیں, یا اگر آپ کے اپنے پاس بھی کوئی ٹیلنٹ موجود ہے یا کوئی آپ کی بھی منفرد کہانی ہے جو آپ ایس بی ایس اردو کے سامعین سے شیئر کرنا چاہتے ہیں, تو آپ ہمیں پیغام بھیج سکتے ہیں ایس بی ایس اردو کے فیس بک پیج کے ذریعے. تو ہمارے ساتھ رہنے کا بہت شکریہ. اس کے ساتھ ہی نشریات ہوتی ہے اختتام پذیر. اپنی میزبان وردہ وقار کو دیجئے اجازت, فی امان اللہ. لیکن جاتے جاتے آپ سنتے جائیے حمدیہ کلام. اللہ حافظ.